0: ने कहा कि हकीकी तरक्की तभी हो सकती है जब मुआशरे के सभी तबके समाजी, इक्तसादी और तालीमी एतबार से तरक्की करें। उन्होंने इस बात को उजागर किया कि सरकारी स्कॉलरशिप स्कीमों की वजह से कबाइली अफराद की जिंदगी में तब्दीली आई है क्योंकि उन्हें आला तालीम और नए मौके हासिल हुए हैं। सदर जमहूरिया ने जोर देकर कहा कि भारत में सलाहियत की कोई कमी नहीं है और उन्होंने इसकी शनाख्त करके इसे परवान चढ़ाने के लिए सही प्लेटफॉर्म फराहम करने की जरूरत पर जोर दिया।
1: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ते रोकता। लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न
0: सदर जमहूरिया, नायब सदर जमहूरिया और वजीर आजम ने आज तेलंगाना के यौम तासीस के मौके पर रियासत के आवाम को मुबारकबाद दी है। सदर जमहूरिया द्रौपदी मुर्मू ने कहा कि तेलंगाना अपनी सकाफती विरासत से मालामाल है और वहां के आवाम बहुत मेहनती हैं। उन्होंने कहा कि रियासत ने गुजश्ता सालों के दौरान बहुत तरक्की की है और जिद्दत तराजी के शोबे में भी जबरदस्त पेशरफ्त की है। नायब सदर जमहूरिया सीपी राधाकृष्णन ने कहा कि तेलंगाना सकाफती विरासत और दरख्शां रिवायतों से मालामाल है और उसने मुल्क की तरक्की में गरां कदर तआवुन किया है। वजीर आजम नरेंद्र मोदी ने तेलंगाना के तरक्याती सफर में मुकम्मल तआवुन फराहम करने से मुतालिक मरकजी हुकूमत के अहद की तौसीक की है ताकि एक तरक्की याफ्ता भारत के ख्वाब को हकीकत की शक्ल दी जा सके। उन्होंने तेलंगाना के अवाम की अच्छी सेहत, खुशहाली और कामयाबी के लिए नेक ख्वाहिशात का इजहार किया। उमूर दाखला की वजारत ने इमिग्रेशन और गैर मुल्की अफराद से मुतालिक तरमीमी जाब्तों मजरिया 2026 को नोटिफाई कर दिया है। इसके तहत रजिस्ट्रेशन के ताल्लुक से वक्त की हद में अहम तब्दीलियां की गई हैं। साथ ही इमिग्रेशन और गैर मुल्की अफराद से मुतालिक 2025 के जाब्तों के तहत अपील दायर करने के तरीक़ेकार में तब्दीली की गई है। मस्कूरा तरमीम की रूह से भारत पहुंचने के 180 दिन की मुद्दत खत्म होने से पहले किसी भी वक्त रजिस्ट्रेशन मुकम्मल करना होगा। अभी तक 180 दिन की मुद्दत खत्म होने के बाद 14 दिन के अंदर अंदर रजिस्ट्रेशन का अमल पूरा करना होता था। भारत के चीफ जस्टिस सूर्यकांत ने आज सुप्रीम कोर्ट के 5 नए जजेस को ओहदे का हलफ दिलाया है। जस्टिस शील नागो, श्री चंद्रशेखर, संजीव सचदेवा, अरुण पल्ली और सीनियर वकील वी मोहना ने सुप्रीम कोर्ट के जज के तौर पर हलफ लिया। मरकज ने कल सुप्रीम कोर्ट कॉलेजियम की सिफारिश पर उनके तकरूर की इजाजत दे दी थी। ये तकरूर सदर जमहूरिया द्रौपदी मुर्मू की तरफ से सुप्रीम कोर्ट के जजों की तादाद से मुतालिक तरमीमी ऑर्डिनेंस 2026 नाफिज किए जाने के चंद हफ्ते बाद किया गया है। इस ऑर्डिनेंस के तहत सुप्रीम कोर्ट में जजों की मंजूर शुदा तादाद को 34 से बढ़ाकर 38 कर दिया गया है, जिसमें भारत के चीफ जस्टिस भी शामिल हैं। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। सानवी तालीम के मरकजी बोर्ड CBSE के पोर्टल पर आज से कामकाज शुरू हो गया है जो 6 जून तक जारी रहेगा। ये पोर्टल फराहम की गई जवाबी पर्चों की स्कैंड कॉपी में किसी तरह के एतराजात की तस्दीक और इनकी दोबारा जांच से मुतालिक है। CBSE ने कहा कि यह सहूलत महज उन तलबा के लिए दस्तयाब है जिन्होंने अपने जांच किए हुए जवाबी पर्चों की स्कैंड कॉपी हासिल कर ली है। बोर्ड ने यह भी कहा कि हिफाजती वजूहात से आधार के जरिए तस्दीक भी की जाएगी। जिन बच्चों के पास आधार कार्ड नहीं है वो अपने वालिदैन, रिश्तेदारों या सरपरस्तों की आधार तफसीलात फराहम कर सकते हैं। CBSE ने तलबा को मशवरा दिया है कि वो इस सिलसिले में वीडियो भी देख सकते हैं कि नंबरों की तस्दीक और दोबारा जाँच के लिए किस तरह दरख्वास्त दी जाए। इंसानी हकूक के कौमी कमीशन ने मध्य प्रदेश के चीफ सेक्रेटरी को एक नोटिस जारी किया है। ये नोटिस रियासत के सिद्धि जिले में एक साल के अंदर अंदर 53 ऐसी माओं की अमवात की खबर पर जारी किया गया है जो जजगी से पहले या बाद में फौत हो गई। कमीशन ने मीडिया की एक रिपोर्ट पर अजखुद कार्रवाई करते हुए इस मामले में 2 हफ्ते के अंदर अंदर तफसीलात तलब की है। कमीशन ने कहा कि अगर खबर का यह मवाद सच पर मबनी है तो इससे इंसानी हकूक की खिलाफ वर्जी का एक तशवीशनाक मामला सामने आता है। मरकजी वजारत सेहत ने कहा है कि मुल्क में अब तक इबोला वायरस बीमारी के किसी भी मामले की कोई खबर नहीं मिली है। وزارت نے مشورہ دیا ہے کہ اگر کسی شخص نے گزشتہ 21 دن میں ایبولا سے متاثرہ ملک کا سفر کیا ہے اور اس میں بخار، سردرد، بدن درد، دست وغیرہ جیسی علامات پائی جاتی ہیں تو وہ خود کو الگ تھلگ کر لے اور اس کی اطلاع مقامی صحت حکام کو دے۔ وزارت نے شہریوں سے یہ بھی کہا ہے کہ وہ جانکاری، رہنمائی اور مدد کے لیے ہیلپ لائن نمبر 1075 پر کال کریں۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج نئی دلی میں جنوبی افریقہ کے نائب صدر پال مشٹائل سے ملاقات کی۔ ایک سوشل میڈیا پوسٹ پر ڈاکٹر جے شنکر نے کہا کہ اس میٹنگ کے دوران انہوں نے تجارت، سرمایہ کاری، ایم ایس ایم ایز، ڈیجیٹل اور بنیادی ڈھانچوں کے شعبوں میں موقعوں کے بارے میں تبادلہ خیال کیا۔ ڈاکٹر شنکر نے دونوں ملکوں کے درمیان طویل مدتی ساجھداری کو مزید مستحکم کرنے سے متعلق جناب پال مشٹائل کے عزم کی ستائش کی۔ انہوں نے کہا کہ دونوں لیڈروں نے اس بات سے بھی اتفاق کیا کہ بھارت اور جنوبی افریقہ کو بین الاقوامی سطحوں پر مل کر کام کرنا چاہیے۔ بھارت نے بیماریوں پر قابو پانے اور ان کی روک تھام کے افریقی مرکزوں کو طبی امداد کی دوسری کھیپ روانہ کی ہے تاکہ افریقہ میں حفظان صحت میں مدد دی جا سکے اور ایبولا کی روک تھام کی کوششوں کو مستحکم بنایا جا سکے۔ ایک سوشل میڈیا پوسٹ میں وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا کہ یہ کھیپ حفاظتی ماسک، تشخیص اور قریبی نظر رکھنے سے متعلق آلات، دواؤں اور تغذیاتی متبادل پر مشتمل ہے۔ میانمار کے صدر او من اونگ لائنگ بھارت کے اپنے دورے کے حصے کے طور پر آج ممبئی پہنچے۔ مہاراشٹر کے گورنر جشنو دیو ورما نے چھترپتی شیواجی مہاراج بین الاقوامی ہوائی اڈے پر ان کا استقبال کیا۔ پروٹوکول شعبے کے وزیر جے کمار راول بھی ہوائی اڈے پر موجود تھے۔ خواتین کرکٹ میں بھارت اور انگلینڈ کے درمیان تیسرا اور آخری ٹی ٹوئنٹی بین الاقوامی میچ آج رات انگلینڈ میں ٹونٹن کے مقام پر کھیلا جائے گا۔ یہ میچ بھارتی وقت کے مطابق رات 11 بجے شروع ہوگا۔ سیریز 1-1 سے برابر ہے۔ بھارت نے پہلا میچ چیمسفورڈ میں 38 رن سے جبکہ انگلینڈ نے دوسرا میچ برسٹل میں 26 رن سے جیتا تھا۔ ہاکی میں جاپان میں کاکا میگا ہارا کے مقام پر 18 سال تک کی عمر کے ایشیا کپ میں پول اے کے اپنے تیسرے میچ میں بھارت نے کوریا کو 1-4 سے ہرا دیا۔ بھارتی ٹیم کے کپتان کیتن کشواہا نے کھیل کے تیسرے اور 36 منٹ میں 2 کیے۔ اور آخر میں خاص خبروں کا خلاصہ ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو نے راشٹرپتی بھون میں اسکالرشپ اسکیموں کے قبائلی مستفیدین سے خطاب کیا۔ انہوں نے صحیح معنوں میں ترقی کے لیے سماج کے سبھی طبقوں کی سماجی، اقتصادی اور تعلیمی ترقی پر زور دیا۔ حکومت نے امیگریشن اور غیر ملکیوں سے متعلق 2026 کے ترمیمی ضابطوں کو نوٹیفیکیشن جاری کر دیا ہے۔ ان ضابطوں کے تحت رجسٹریشن کے اوقات اور اپیل سے متعلق نظام میں اہم تبدیلیاں کی گئی ہیں۔ بھارت کی چیف جسٹس سوریہ کانت نے سپریم کورٹ کے 5 نئے ججوں کو عہدے کا حلف دلایا ہے۔ جوابی پرچوں سے متعلق اعتراضات کی تصدیق اور ان کی دوبارہ جانچ سے متعلق سی بی ایس ای کے پورٹل پر 6 تک کام کاج جاری رہے گا۔ راجستھان، گجرات اور مغربی مدھیہ پردیش میں اور خواتین کرکٹ میں بھارت اور میزبان انگلینڈ کے درمیان تیسرا اور آخری ٹی ٹوئنٹی بین الاقوامی میچ آج رات ٹونٹن میں کھیلا جائے گا۔ خبریں ختم ہوئیں۔
2: ایف ایم بینڈ 100.2 میگا ہرٹز تے لائیو سٹریمنگ ذریعے نیوز آن ای آئی آر ایپ تے اسی کاش وانی دے پٹیالہ کیندر توں بول رہے ہاں۔ سو ملاؤ، اس ویلے 2 نے، ہن ویلا ہوندا ہے فوجی ویران دے وشیش پروگرام سرفروش دا۔ ਪ੍ਰੋਗਰਾਮ ਦੇ ਵਿੱਚ ਪਹਿਲਾਂ ਗੀਤ ਤੁਹਾਨੂੰ ਸੁਣਵਾਉਂਦੇ ਹਾਂ ਫਿਲਮ ਕੇਸਰੀ ਦੇ ਵਿੱਚੋਂ।